0: जापान की वजीर आजम भारत के 3 दिन के दौरे पर कल नई दिल्ली पहुंची हैं। वजीर आजम तकेची का भारत के लिए ये पहला दौरा है। वजारत खारजा ने कहा है कि ये दौरा भारत और जापान के दरमियान खसूसी क्लीदी और आलमी शराकतदारी को आगे ले जाने में एक अहम कदम है। हमारे नवनिगार ने इत्तला दी है कि इक्तिसादी सलामती को ताल्लुकात का एक क्लीदी सुतून समझा जा रहा है। हुकूमत ने भारत में व्हाट्सएप के जरिए यूजर नेम फीचर शुरू करने से मुतालिक मेटा को नोटिस जारी किया है। जराय ने बताया है कि इंफॉर्मेशन टेक्नोलॉजी की वजारत ने 3 दिन के अंदर यूजर नेम फीचर से मुतालिक तफसीली वजाहत पेश करने की मेटा को हिदायत दी है। जराय ने बताया कि वजारत ने व्हाट्सएप की जानिब से किए गए अवामी ऐलान को नोट किया है, जिसके तहत व्हाट्सएप ने भारत समेत आलमी सतह पर यूजर नेम फीचर का मरहलेवार तरीके से आगाज किया है। व्हाट्सएप ने बताया कि यूजर नेम फीचर के फाल हो जाने के बाद पैगाम भेजने वाले का मोबाइल नंबर पहली मरतबा राबता करने वाले शख्स को नजर नहीं आएगा और इख्तियारी यूजर नेम की इजाफी कंट्रोल के लिए सेट की जा सकती है। जराय ने मजीद बताया कि इस बारे में तश्वीश है कि यूजर नेम फीचर के जरिए ऑनलाइन धोखाधड़ी, जालसाजी, डिजिटल गिरफ्तारी जैसे मामलों और जाली शनाख्त जाहिर करने जैसे जराइम में इजाफा हो सकता है। इस बारे में भी तश्वीश है कि यूजर नेम फीचर जाली शनाख्त जाहिर करने और खुद को कोई और जाहिर करने जैसे मामलों को बढ़ावा देगा। जराय ने मजीद बताया कि इंफॉर्मेशन टेक्नोलॉजी की वजारत ने मेटा को यह भी हिदायत दी है कि वो इस मामले पर मुशावरत खत्म होने से पहले यूजर नेम फीचर की शुरुआत न करे। हुकूमत ने खारजा सेक्रेटरी विक्रम मिश्री को अगले साल 14 जुलाई तक 1 साल की तौसी दे दी है। जनाब मिश्री ने 15 जुलाई 2024 को खारजा सेक्रेटरी की हैसियत से उम्दा संभाला था। वो जनवरी 2019 से दिसंबर 2021 तक चीन में भारत के सफीर रहे। ईरान और अमेरिका के दरमियान जारी सालिसकारों के जरिए बिलवास्ता मुजाकरात कल दोहा में खत्म हो गए। खतर की हुकूमत की जानिब से दिए गए एक बयान के मुताबिक दोनों फरीकों ने इस माह की 9 तारीख को ईरान के साबिक रहबरे आला अली खामनेई की आखिरी रसूमात के बाद मुजाकरात जारी रखने से इत्तेफाक किया है। मीडिया के अफराद से बात करते हुए अमरीका के नायब सदर जेडी वंस ने बताया कि दोहा मुजाकरात खुशउसलूबी से जारी हैं। कुछ तकनीकी सतह पर बातचीत पहले से ही जारी है। उन्होंने कहा कि अगले मरहले की बातचीत के दौरान ईरान के न्यूक्लियर प्रोग्राम पर तवज्जो मरकूज की जाएगी। उन्होंने मजीद कहा कि अमरीका की हालिया फौजी कार्रवाई के बाद मुजाकरात एक मुस्तहकम मौकिफ के साथ किए जा रहे हैं। पाकिस्तान में खैबर पख्तूनख्वा सूबे के सैफुल्ला तालाब में एक सियाहती कश्ती के डूबने के बाद 7 अफराद हलाक और एक शख्स लापता हो गया। पुलिस के मुताबिक ये कश्ती जिस वक्त एक कुंबे के 8 अरकान को सैरो तफरीह के लिए ले जा रही थी तो ये स्वात जिले में सैफुल्ला तालाब में उलट गई। राहती टीमों ने 7 लाशें बरामद की हैं और लापता शख्स को तलाश कर रही है। सब मरने वालों का ताल्लुक पाकिस्तान के पंजाब सूबे से है। राहती टीमों ने मोहदंद इलाके के नजदीक पानी से 7 लाशें बरामद की हैं। हुकाम इस हादसे की वजह मालूम कर रहे हैं। सूबे के वजीर आला सुहेल आफरीदी ने एक रिपोर्ट पेश करने का हुक्म दिया है और अफसरों को हिदायत दी है कि वो इस सिलसिले में कोई लापरवाही न बरतें और फौरन कार्रवाई करें। एक दूसरे हादसे में मंगल को लाहौर के खाना इलाके में एक प्राइवेट ट्यूशन एकेडमी की छत मुनहदिम होने से 14 बच्चे हलाक और 7 दीगर जख्मी हो गए। मलबे के अंदर तकरीबन 20 लोग फंसे हुए हैं। कुछ जख्मी बच्चों की हालत नाजुक बताई जा रही है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। यूक्रेन के सदर व्लादिमीर ज़ेलेंस्की की इस वार्निंग के बाद कि रूस एक बड़े हमले की तैयारी कर रहा है, राजधानी कीव रात को ताकतवर धमाकों से दहल गई। यूक्रेन के अफसरों ने कहा है कि रूस ने राजधानी में मिसाइलों और ड्रोन से हमले किए जिससे रिहायशी इमारतों में आग लग गई और इन्हें नुकसान पहुंचा। شہر میں ہوائی حملوں کے پیش نظر سائرن کی آوازیں سنی گئیں. بہت سے رہائشیوں نے میٹرو اسٹیشن میں پناہ لی. کین کے میئر ویٹیلی کلسکو نے بتایا کہ کم از کم 5 طبی ورکر اس وقت زخمی ہو گئے جب ایک ایمبولینس اسٹیشن کو نشانہ بنایا گیا. کم از کم ایک ورکر کی حالت نازک بتائی جا رہی ہے. ابھی فوری طور پر مرنے والوں کی تعداد کے بارے میں کچھ پتا نہیں چلا ہے. ایمرجنسی عملہ ایک 9 منزلہ عمارت میں پھنسے ہوئے لوگوں کو تلاش کر رہا ہے جو حملے کی وجہ سے منہدم ہو گئی تھی. ایک سوشل میڈیا پوسٹ میں یوکرین کے صدر نے عوام سے اپیل کی ہے کہ وہ الرٹ رہیں اور گھروں کے اندر ہی رہیں. انہوں نے ایک ممکنہ حملے کی وارننگ بھی دی ہے. بھارتی موسمیات محکمے IMD نے کہا ہے کہ جنوب مغربی مانسون کے اگلے 2 دن کے دوران دلی، ہریانہ، چنڈی گڑھ، گجرات، مدھیہ پردیش، اتر پردیش اور راجستھان میں آگے بڑھنے کا امکان ہے. محکمے نے اگلے 2 دن تک ساحلی کرناٹک، گجرات، کوکن، گوا اور وسطی مہاراشٹر میں شدید سے انتہائی شدید بارش کی پیش گوئی کی ہے. موسمیات سے متعلق ایجنسی نے مزید کہا ہے کہ اگلے 3 دن تک ہماچل پردیش، مدھیہ پردیش، اڑیسہ، سوراشٹر، کچھ، اتراکھنڈ اور ودربھ میں اسی طرح کے حالات رہنے کا امکان ہے. اسی دوران قومی راجدھانی دلی میں آج صبح شہر کے مختلف حصوں میں ہلکی بارش ہوئی جس سے شہر کے رہائشیوں کو گرمی سے کچھ راحت ملی. فیفا عالمی کپ میں بیلجیم فاضل وقت میں سینیگال کو 3-2 سے ہرانے کے بعد ناک آؤٹ مرحلے میں پہنچ گیا اور اس طرح وہ پری کوارٹر فائنل کے لیے بھی کوالیفائی کر گیا ہے. پری کوارٹر فائنل میں اب بیلجیم کا مقابلہ امریکہ یا بوسنیا ہرزے گووینا میچ کے فاتح سے ہوگا. کل رات اٹلانٹا میں انگلینڈ نے جمہوریہ ریپبلک آف کونگو کو 2-1 سے شکست دی. اب 6 جولائی کو پری کوارٹر فائنل میں انگلینڈ کا سامنا مشترکہ میزبان میکسیکو سے ہوگا. ایک اور ناک آؤٹ مقابلے میں میکسیکو نے ایکواڈور کو 2-0 سے ہرا دیا. اس طرح وہ پری کوارٹر فائنل میں پہنچ گیا ہے. ادھر فرانس نے سویڈن کو 3-0 سے شکست دی جبکہ ناروے نے پری کوارٹر فائنل میں پہنچنے کے لیے ٹیکساس میں آئیویری کوسٹ کو 2-1 سے ہرایا. اور آخر میں خاص خبریں ایک بار پھر. وزیراعظم نریندر مودی آج نئی دلی میں جاپان کی اپنی ہم منصب سینائی تکیچی کے ساتھ سربراہ سطح کے سالانہ مذاکرات کر رہے ہیں. مرکز نے بھارت میں واٹس ایپ پر نئے یوزر نیم فیچر شروع کرنے سے متعلق میٹا کو نوٹس جاری کیا اور 3 دن کے اندر یوزر نیم فیچر سے متعلق تفصیلی وضاحت دینے کی ہدایت دی ہے. حکومت نے خارجہ سیکرٹری وکرم مصری کی مدت ملازمت میں اگلے سال 14 جولائی تک توسیع دی ہے. امریکہ اور ایران کے درمیان سالس کاروں کے ذریعے جاری بلا واسطہ مذاکرات کل دوحہ میں ختم ہو گئے. اور فیفا عالمی کپ میں بیلجیم نے ایک سنسنی خیز میچ میں سینیگال کو 3-2 سے ہرا دیا. اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا.
1: ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن اے آئی آر اور ڈیری فریڈش پر آپ آکاشوانی سے یہ اردو سروس سن رہے ہیں. پیش خدمت ہے پروگرام ملے سر میرا تمہارا.